0: है दुर्मुमंद मेडिकल सेंटर ओली जी प है दुर्मुमंद मेडिकल सेंटर चार सदकी सिर्फ रिपोर्टुना कागजुना टेस्टुना न कतले की बल्कि इंसान और इंसान दर्द कतले की दलता न गैर जरूरी टेस्टुना की न बिला वजह खर्च की सिर्फ द जरूरत मुताबिक
1: जमा डेरो ज्यातो ग्रानो द्रनो और डेरो ज्यातो खगो और धुनखो यो जलेबिया तासो
0: इलाज की
1: चोलोता डेर ज्यादी मशी पखेरा ले हर कले शरागलास वेलकम
0: डेरो कलुनो
1: मोस्ट वेलकम दर्तवायम जमा यनी द खपल कोरबा जमा यनी द
0: तजुर्बे नबा
1: खपल मलगरी द एहसान उल्ला मुमन सलामुना नेक हिले नेक नेक एहतरामात प खपलो जानुनु बांदे कबूल लो प खपलो जानुनु बांदे मंजूर मंजूर लो प खपलो जानुनु बांदे मंजूर गई
0: लोकला चिदा खिदमात मुंगला चार सदीता
1: उम्मीद यकीन द रब्बी जुल जलाल लदालरम चे तासो टूल बखये बराबर बई रूग बई ओ
0: सोल पकार दे
1: जमंग दगा आवाज जमंग दगा खबरी ओ जमंग दगा प्रोग्राम बा तासु प देवखी
0: तासु डिर
1: बिल्कुल नीख पनीग आउरी ओ तासु बोरता बिल्कुल विख विख द खेर नासी जी
0: कड़ी दिलिये
1: इर टोलो नावल खो तासु टोलो तवायल ग्वाडम चिदा प्रोग्राम तासु प देवखी बिल्कुल लाइफ ओ
0: किर्जी दिलिये
1: बिल्कुल बराहिरा स्टोरी द द्वजराश बगिश्तम काल द उमी म्याश्ती
0: योजल
1: नंदगा सलोरमा नेचा ओ पदगा सलोरम नेटा बानी
0: ता मुकरा
1: ओ रज नंद
0: खाली
1: यनी द हफ्ते दगा वरज दा ओ द हफ्ते प दगा वरज बांदी
0: बीमारी मुंग
1: जंस तासो कुर्बा
0: वाजे
1: जंस तासो मलगरे
0: उआई
1: एहसान उल्ला मुमंद तासो सरा बिल्कुल लाइफ ओ
0: खपल बीमार
1: बिल्कुल बराहे रास्ते मजी जमा सरा जमा द स्टूडियो प गड़े की मिनटा ओ यौलस बजी दी
0: रिमिडी सरा
1: तासो गड़िया ने कब टाइम बांधी भी नो डिर बेहतर खबर अदा कब टाइम बांधी ने
0: भी
1: मेहरबानी हो कई खपली गड़िया ने मो रावाख ले ओ दगा खपली गड़िया ने मो जरूर पर टाइम बांधी गई एज यूजल
0: मल खत्म गई
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
0: द चार
1: पायलडोना कॉस्मेटिक्स पाकिस्तान प्राइवेट लिमिटेड
0: दी द ब्रांच
1: एज यूजल
0: बताया
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय हैदर मुमंद अस्पताल पेखवर खार
0: दान रोड
1: हैदर मुमंद अस्पताल चार सदा
0: बहार नंबर
1: हैदर मुमंद अस्पताल सवाबई दगा प्रोग्राम तासुता नशर कई बराव तासुतई स्पॉन्सर्ड गई रखेरा
0: थाने लारे
1: तासु जमा दगा गग जमा दगा आवाज पो FM 94 यानी पो
0: हैदर
1: दिलबर FM सवाबई बांदी पो देवख की तासु बिल्कुल लाइफ ओ
0: मुमंद
1: बिल्कुल तासु बराह रास्त स्टोरी
0: मेडिकल सेंटर
1: तासु जमा आवाज जमा खबरी पो देवख की पो FM 93 यानी पो
0: चार सदा
1: दिलबर FM चार सदा बांदी बिल्कुल लाइफ ओ बिल्कुल बराह रास्त स्टोरी
0: मोबाइल
1: माता ओले की गी तासु कुर्बा
0: नंबर
1: तासु मलगरे यानी एहसान उल्ला मुमंद ओ
0: सिर्फ
1: पदक प्रोग्राम की तासु मासरा खपल दगा मैसेज नरा शामिल अबल ग्वाड़े
0: 300
1: या पदक प्रोग्राम की तासु मात लाइफ कॉल मिलावा खल ग्वाड़े नु जमंग द मैसेज द कवलो द पुडीर आसान तरीका दा
0: 30
1: मंगता द लाइफ कॉल द रामिलावा खलो द पारा हुम डेरा आसान तरीका जी
0: 30
1: तासु प मंगत मैसेज नु संग राली गई द मैसेज नु द राली गलो द पारा तासु प मोबाइल के लार्शी राइट मैसेज ता
0: 700
1: कम से कि मैसेज निकले की अल्ता ओली गई खपल नुम द खपल जेनु मो
0: आज
1: माते रावली गई प सिफर द्री यो द्वा अत अत अत यो पिंज सिफर यानी प दक नंबर बांधी तासु माता मैसेज नाली गले से ओ कचेरी तासु माता प
0: मुमंत
1: मेडिकल प्रोग्राम की लाइफ कॉल जरा मिलावा खल ग्वाड़ी नु द लाइफ कॉल जरा मिलावा खलो द पारा
0: कल सेंटर चार सदक کی
1: پکم زگی چی نمبر ڈائل کیگی
0: صرف رپورٹ نا
1: یا دکم زین چتا سو کال انسان تور ملا وخی اون پاک کزگی بتا سو دغه نمبر ڈائل گئی
0: اغزونا
1: دغه نمبر بتا سو او وخی
0: سٹونا نکتل
1: او تاسو بمات لائف کال را ملا وکی جی
0: کیگی بلکی
1: دا لائف کال مطلب داوی چی دستا سو خبر بچی گم دے
0: انسان
1: زما سرا پ دغه پروگرام کیگی
0: او
1: دستا سو آواز بی آواز زنا
0: انسان
1: بلکی دستا سو آواز با پدی وخت کی پ گڈ گڈ کی خلق اوری
0: درد کتل
1: ریڈیو پدی وخت کی چام لگولی وی
0: کیگی
1: یا بیا خاص کر زمنگ پر ریونو اغه بد دستا سو
0: دلتا
1: آواز هم اوری او دستا سو
0: نا
1: خبری بهم اوری مہربانی مکوئی چکم خلق ما تا کال زنا

यूनाइट होलसेलर शकई बाजार के समग्र प्रोडक्ट मिलावेगी, सबील मोबाइल एंड कॉस्मेटिक स्टोर सही पुल जमरूद के समग्र प्रोडक्ट मिलावेगी, एफ यू फिरदून होलसेल आजाद मार्केट फिरदूस के समग्र प्रोडक्ट मिलावेगी, देखना तारिक फार्मेसी चरगानो चौक चारोड वाले समग्र प्रोडक्ट मिलावेगी, फजल मेडिकल मुलाजी गाँव या निकली की समग तमाम तमाम प्रोडक्ट मिलावेगी, मून फार्मेसी शगई बाजार के समग प्रोडक्ट मिलावेगी, नदीम कॉस्मेटिक शगई बाजार के समग प्रोडक्ट मिलावेगी, देखेरा ज्यादा इलावा शाही फार्मेसी शाही वाला तो पेस्टन के समग प्रोडक्ट मिलावेगी, तारिक तावस साहेब शाही बाला सुपेस्तंग किस्म का प्रोडक्ट मिलावेगी, वकार मेडिको मुलाजिस्ता सुपेस्तंग रोड किस्म का प्रोडक्ट मिलावेगी, आदिल कासिम पीरबाला स्टाफ और सक रोड किस्म का प्रोडक्ट मिलावेगी, सादत मामा जी का होटल लेगी निजी स्टोर फलान डे रही फलान डे रही ना शानी से प्रोडक्ट मिलावेगी, फोर सक्रोड वाली उमर फारूक कॉस्मेटिक्स पाचा मार्केट मथुरा बाजार किस्म का प्रोडक्ट मिलावेगी, शहाब चोलो वाले किस्म गड़ंगी स्टाफ स्वाब बाबा रोड में किस्म का तमाम तमाम प्रोडक्ट मिलावेगी, काशिप कॉस्मेटिक्स पैराडाइज मार्केट फकीर के लिए किस्म का प्रोडक्ट मिलावेगी, देखे फकीर के लिए वाले चौका वहां से हो रही ना हो रही देखे और ना हो रही देखे ना हो रही ना जबस मा खेर रहे शानी किस्म आवाज हो रही سوابی والے چکم سوابی چکم دکانداران دی داخین امیر در اولی گره خیر خلق دیر علی گلی دی خواه تو حیب کاسمیٹکس این جنس پو مان پلازا لنک روڈ سوابی کسیم گا پروڈکٹ ملا بگی لندن کاسمیٹکس وکیل مارکیٹ لنک روڈ سوابی کسیم گا پروڈکٹ ملا بگی تو حیب کاسمیٹکس این گورنمنٹ لنک روڈ سوابی کسیم گا پروڈکٹ ملا بگی شمس کاسمیٹکس لنک روڈ سوابی کسیم گا پروڈکٹ ملا بگی पैराडाइज कॉस्मेटिक्स लिंग रोड सवाबई किस्म का प्रोडक्ट मिला की न्यू रियान कॉस्मेटिक्स लिंग रोड सवाबई किस्म का प्रोडक्ट मिला की उमर जनरल स्टोर एंड कॉस्मेटिक्स स्टोर जमंग तमाम तर तमाम प्रोडक्ट चेक करने दे उमर खान सर मिला की देखे दे उमर दुकान डेर पर निजी डेर बखुली डेर बेहतरीन जगह देखी جنہ کو چکم ہائی سکول لے ددہ خیشہ رہا بلکل نزدی پر نزدی مالی چکم لے عمر جن سٹور ان کاسمیٹک سٹور دو دیشت زمانگا تمام تر تمام پروڈکٹ ملاوے گی دا خیر رکھا تارو گفٹ ان کاسمیٹک سٹور تارو جبا نیوانے کے زمانگا آواز دوری رکھرا پا تارو جبا کی چکم لے پا جیٹی روڈ مانے زمانگا تمام تر تمام پروڈکٹ ملاوے گی دا خیر دکھنے علاوہ پابو کی چکم لے سجات ٹریلر سر زمانگا تمام تر تمام پروڈکٹ ملاوے گی دا خیر رومائی سا کی زمانگا آواز دوری کلام نے روڑی کی دکھے رہا ملک کاسمیٹکس پابو کی زمانگا تمام تر تمام پروڈکٹ ملاوے گی المدینہ میڈیکوز سیون سٹاپ دے کے سیوان سٹاپ دے کے سر سر روڈ والے سمگا پروڈکٹ ملا بھی کہ اور سر سر دکھے نا جاوید میڈیکو پھٹکو باغوانا نور روڈ والے سمگا تمام تر تمام پروڈکٹ ملا بھی دکھے رکھا سمو خیال ہے لگا مقابلہ نے کب دکھے لگا مقابلہ نے کب دکھے لگا مقابلہ مخواہ رکھے نمو دکھے

0: ये है एक दुनिया इल्म अमल की, यहाँ पर नया दिन सिखाता है कुछ नया, यकीन के साथ, जिम्मेदारी के साथ आगे बढ़ने की लगन जगा रहा है दी कादी आज़म ग्रुप ऑफ स्कूल्स एंड कॉलेजेस खैबर पख्तूनख्वा। एक्टिविटीज बेस्ड लर्निंग पर मबनी जदीद निजाम तालीम, सेंट्रल एग्जामिनेशन सिस्टम, तफरीही और मालूमाती टूर्स और इल्म अमल का एक मुनज्जम मरबूत तालीमी माहौल। 200 से ज़ायद तलबा और तालिबात के लिए इस साल भी मेरिट स्कॉलरशिप टेस्ट बराए फर्स्ट ईयर का इनेकाद 5 जुलाई 2026 को तमाम कैंपसेस में होगा। आइए और अपने बच्चों के कामयाब कल का दानिशमंदाना फैसला आज कीजिए। हमारे कैंपसेस हकीमाबाद नौशहरा, बाग इरम मर्दान, शेरगढ़ मर्दान, सवावी, जैदा और मैनी चौक कोठा, या हेड ऑफिस के नंबर 09382801003 पर राबता कर सकते हैं।
1: माँ वेले माले द शारजा ने काली रावड़ा
2: जो उस्ता कालू द पारा शारजी तिंगल आर शमा
1: ओहो पमीना बाजार टोपई की द शारजा ज्वेलर्स दुकान दे चटची दुबई और शारजा टूल वेरायटी मौजूद था
2: नुदा सिवाया का ना
1: शारजा ज्वेलर्स प्रोप्राइटर जेब ब्रदर्स फोन 09382732 65।
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي، او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوي وي، کوپې دردونه او ټکار کوي، هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی، نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار په ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب، ایم بی بی ایس، ایم سی پی ایس، ایف سی پی ایس، ایکس رجسٹر، ایچ ایم سی، پشاور، سہر د 8 بجو نو واخلا مازیگر تر 4 بجو پوری تاسو تشریف روڑے شے، نو پتہ یار ساتے بلال پلازا، السید سی این جی تا مہامخ، کنڈا موڑ، جہانگیرہ روڈ، سوابی۔ مزید د معلومات دا پارا یا د نمبر اغستو دا پارا پدے نمبر رابطہ ہوکے 0314-15-13-232، یعنی کہ 0314-15-13-232۔

हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो माइक मसल कीजिए खजनाब सहर टाइम की गमदन मात आ सुपारा यो ट्रैक प्रोग्राम की शामिल करे हो आओ अगर ट्रैक उस ब्याज था सुपारा प्रोग्राम की शामिल हो और दी ट्रैक सराज अखबल लग मामूली उनती आवाज मिक्स कम हो और प्रोग्राम के लग मामूली उनती गमदन ट्विस्ट मुंग लिखा ट्विस्ट गमदन राहुलू जी एंटरटेनमेंट राहुलू आई होप द ट्रैक गमदन तस बखुशी तस एंजॉय गए او بیا بعد کې کوم نن نور خبرې تر بتا سره کوم موضوع هم کوم نن تاسو سره ډیسکس کوم او پاغه موضوع زبم خبرې کوم تاسو بم راځي تاسو بم خبرې کوي سب زما خبرې او سب تاسو خبرې نو د غرنګې کوم نن د خوګ محفل د محفل مونږ مخکې کوم نن نو موضوع بجې

0: हमदर्द ना बन हमदर्द मेंडा। ऑल राइट जनाब, एक बार तुसा वेलकम आखने जी फिर दिलबर रेडियो सोआबी दी नशरियात तुसी फिर सुन दे हो। बहुत बहुत शुक्रिया, थैंक यू सो मच। दिलबर एफएम 94 सोआबी दी आवाज में तुसी सुन दे हो, तुसा तक पहुंचती भी है जी। अगर तुसी प्रोग्राम में शामिल होना चाहते हो, अगर आना चाहते हो तो प्रोग्राम में शामिल हो सकते हो। 09382804595 इस नंबर पे तुसी कांटेक्ट कर सकते हो। और नाल नाल अगर मैसेजेस करना चाहो तो मैसेजेस भी कर सकते हो जी। मैसेज करने का तरीका एकार बड़ा ही सोखा जा आसान जा तरीका एकार है 0307-2760-666। यस यही नंबर है ना, मतलब 0307-2760-666 इस नंबर तुसी प्यालो सो जी प्रोग्राम में चाहो। और ये शर्म शर्मा जो तुसा पिछे सट के आना है जी, हिनको च अगर गल करना चाहो तो हिनको भी गल कर सकते हो। नाल नाल अगर पश्तो च बोलना चाहो, पश्तो च कोई गल करना चाहो तो पश्तो भी बोल सकते हो। कोई ऐसी गल नहीं जी, तुसा अपना प्रोग्राम है। अच्छा जी, मौसम दे हवाले नाल तो खैर जना मैं पहले भी गल कर चुके हैं जी, पहले भी गल मैंने कीती है, लेकिन थोड़ी जी थे और भी गल करना चाहसा। कल तो खैर जना ना एक ही मेरा चक्कर लग सी जी हरिपुर, हरिपुर में वैसा कुछ थोड़े जे मतलब कामकाज ने जी, वो कामकाज भी मैंने निपटाने ने जी, मतलब कामकाज भी मैंने वो आधे होंगे ना पूरे करने ने। और कामकाज पूरे करने के बाद संगियां यारां नाल भी जाना, कुछ थोड़ा बहुत मिलना मिलाना। तुसा पता है बंदा ग्रां जुले, ग्रां जुले तो फिर किसी मिले मिलाए ना, फिर बहुत ज्यादा जाना गिले शिकवे भी आवे दे ना, गिले शिकवे भी बहुत ज्यादा लोग करते ने। अच्छा असा लोग एक निकी निकी गल पकड़ी, निकी जी गल पकड़ के सा उस गला इतना कोई चीर सा, इतना कोई मतलब जाना उस गला असी यार। आजकल लोका पता नहीं साड़ी अकल जेड़े ना एक गा खाने गई है, घास खाने गई है कि की होया है। अपनी अकल तो काम ना के इंसान, ग्रामां दी जिंदगी ऐ वैसे थोड़ी जी अच्छी होंदी है, लेकिन ग्रामां च एक गल बहुत ज्यादा देखी वेंदी है कि लोग इकी दुए दा मतलब जाना पूछल नहीं छोड़ दे। पूछल छोड़ना ये मतलब मतलब गलां दा ये मतलब मेरा कि भाई एक इकी पीछे मतलब जाना गल करदा हुंदा है, दुआ दुए पीछे मतलब गल करदा हुंदा है, ये गलां जाना ना मतलब गलां उते तले सटना, गल समझ आंदी भी है या फिर अगली भी चलेगी। ए ना होवे इकी कने छुपा के दुए कने चो तुसी गड़ छोड़ो, बल्कि गलां तुसी सुनो, गलां समझो, मेरी गल बुझो भाई। خیر یہ عدت کالر گورم بیا نور خبر یہ تربیت اس رکھو جی اور سلسلہ مکمل جگم دین سلو ڈاؤن کھو ہوا آہا
1: او مین رختیات سنگ ویارا ہوا یا دات
0: کالر گورو سوک راج دکم زیرہ 0938-2804-495 اسلام علیکم جی وعلیکم السلام وعلیکم السلام زمان درخو غاری چیز تاثر جگم دین سم بللہ ہن کو خبر یو کما ہاں
2: ولی
0: ولی بھائی ہن کو نہ پوئے گا سا
2: نہیں
0: بھائی پوئے گا مکو پوئے گا ہوئے لینا
2: چاہیے
0: بالکل دینا خبر ہوئے کم زیرا کائنا سہار سہار نے ٹائم کیوں کم دن تر آگے کھانا سہار پروگرام کے دم رابطہ کڑے ہو کھانا موجود خرابی کنا خیر وائے سنگا دے طبیعت سنگا دے گرمی سے کنا
2: جی
0: بھائی برباری
2: ګوزای ولې موږ بل دن راګی ری بهارون نشي ورته ذات برباری او بیا سحر د 11 12 بجو کې ډیره زیاتې
0: بس بار اسه موزه بلا بلې خوري ښه چلتا که بلا را لگنا بس بلا خوش گمده نو استاس پشانده جینا که خوری گنا
2: نجیبای
0: نیم کسی نمیدی بلا نیی ریگی
2: نجیبای نیی ریگی
0: دا سنگ چل رشتی تا بلا نیی ریگی
2: نجیبای خبر
0: آو آیا
2: مونگا کلا پرائمری سکول کیو کنه زادا سی تر کلاس کیو کنه نوان تکی لکه جینا کو گره کری و کنان تکی زمونگا دا تیچر زیو کنه ناغا برا شد پخشل و آغا پا زان باندی سور سادر چولو کنه انا آغا پا طول شد بگل زیده چه غیبه ایوا ولی ان دا جینا که خواستیم بس دن خبری نسلم مسئله جو رتیم جینا کو چه غیبه کری پا چد بلا دا پا چد بلا دا کنه زمونگا تیجه مونگ تاوی تاسو دا خپل وختر خواره که یا بلا بستاسو نو یاری
0: استاسو نو غټ بلا بم چرته یو خو بل خبر ادا دا چې جنکیج کمندن کا وسنه یریږي او کنه یریږي خودی چرمخ کې نش کمندن سم بلا یریږي
2: نه بای کوم څه مو وسه بالکل
0: نو ته چرته کمندن دي چرمخ کې نه یریدل کنه
2: او دی بای خامو حوالی ده
0: لکه څنګه یریدلې او کوم ځای کې یریدل کور کې یریدلې سکول کې یریدلې یا بل چرته کوم نه د چا په کور کې کوم نه یریدلې
2: نه دی به یو ځلې دا وو کنه یا خو موږ د نن ملاس ما ویل کوی زما د کټ د پاسه په کټ باندې سر مخ کوي هغه شپه باندې مې چې خوب نه کړې ټول شپه مې هغه ته مخ مې بس کې کنه بیا به مې ته برو کوته نه غلا نه سل دې مې مخ پخ نو وای زه سم نه کنه چې را پریز په کمبل برا پریز ته هو پټه مې نه کړه د کمبل ته دن
0: نه دا چرمخې چې کوم نه دا صرف په دې موسم کې کابل موسم کې کوم نه دا چرمخې نه یا
2: نه دی وای دا ما ته دی هر موسم کې
0: هر موسم کې یو
2: او
0: جی بھائی ما تو خدا سے لگ دے کہ چیزوں کو غور میں چرمخ کا چیک کرم سکتی اس کو دا سے موسم دے چے چرمخ کو بچیم جگم دن گردی را کر دی آ اسٹوڈیو کو وہی یا خدا پاک پروگرام پر ایک دم پروگرام بس کو مینا والو چرمخ کے ادا خا چاہتا سو ویل غوالی دو سلام پیغام یا سلو کچھ کم دن میسج آؤ بس بھائی سبو
2: آئی نو
0: سو آیا بیا به دی ارمان پادشی بیا به کم نن د شپې خوب بنه کی
2: نه
0: دی بای ولی به خوب نه کوو کجینا کونه خبرم ک پادشی کنه دی بیا خېټو کې دردی
2: ها دا څه پچای دی
0: ما داس مې سوسیږي
2: او بای دا دې نو څه څه چلې شو
0: دسو بیلو وای خدای پاک ما ول چې زبج ګمنن داس کار دی خو مزه سره او دوشه مونن خوب برابر ګم ځان تا او سحر سباج ګمنن هری پور ته مت لګ کنه نو هری پور ته بلار شم او تاج ګمنن دا بیل کې سبیا یاد کړه او اوس بج ګمنن دی غم ما ته خوب هم ناراضي بس ما ته کار وکړه کنه ما ته لکه ګمنن کار دی وکړه والله دا بل بچ کم دن دا بسوک داخلی دا بزر داخلوم کنن او یا خدای پاک
2: دا سم را جتا سو پو وای کنه دا سو لا کدا سراغله
0: دی دا سچ کم دن نو ب سراغله دی صدا سے 30,000 پورې کم دن راغله دی نو
2: 20,000 پورې
0: 300 غوګونه خراب دی
2: 300
0: هاو 30 دیش
2: بای خو کم دی
0: کم دی
2: او
0: تا پر لکه کوم نن خود به کمی زکه چې تاسو سره سولرم لګې دلې دي او پسندوکونو کې کوم نن پی سی ام خډې شوړم چې کوم نن تاسو جمع کړی نن تاسو پر خو خود کمی تاسو بینکونو کې پدې نه یک دی چرته اف بی آر والا چرته کوم نن نو دا ټیکسونو میکسونو والا رانه شي کنه او خیاران خوش کوم نن تاسو ډیر زیات یې کائنات ڈیر زیادہ خیال ساتھ رکھا اوکے اللہ حافظ اللہ فمان اللہ فمان کائنات منصرف پروگرام کے شامل شو جی مننا شکریہ